0: Connect and stay ahead with Salaam Media. This is Salaam Media, coming to you live from South Africa.
1: Bismillahirrahmanirrahim. Mere khuda mere lafzo bayaan mein zahir ho. اسی شکستہ و بستہ زبان میں ظاہر ہو میں سرخرو نظر آؤں کلام ہو کے سکوت تیری عطا میرے نام و نشان میں ظاہر ہو السلام علیکم دس از مریم ہاشمی وتھ پروگرام مڈ مارننگ ٹاک جی ہاں آج کا یہ خصوصی اردو اسپیشل ٹرانسمیشن جو ہے وہ سلام میڈیا کے ذریعے آپ تک پہنچایا جا رہا ہے اور جس کا مین مقصد یہی ہے کہ ہم نہ صرف مختلف زبانوں کو پروموٹ کر سکیں اس میں بات کر سکیں بلکہ ہم لوگوں کو جو اس کمیونٹی سے ریلیٹڈ ہیں جو اس زبان سے وابستہ ہیں ان کو جو ہے ایک دوسرے کے قریب لا سکیں جیسے ہم بات کر رہے ہیں کہ وی آر لائیو فرام جوہانسبرگ اینڈ جوہانسبرگ ایک ایسا ڈائیورس سٹی ہے ساؤتھ افریقہ کا جس میں ماشاء اللہ بہت سارے کلچرز جو ہیں وہ رہتے ہیں اور ڈفرینٹ زبانیں ہیں ڈفرینٹ لینگویجز ہیں اور ان لینگویجز کے ساتھ کیا ہوتا ہے کہ ہم کمیونیکیٹ کرتے ہیں تو ہر زبان خوبصورت ہے ہر لینگویج جو ہے وہ بہترین ہے اور کوشش ہماری آج کے اس خصوصی اسپیشل اردو ٹرانسمیشن کی یہی ہے کہ ہم ایسی خواتین کو ایسے لوگوں کو جو ہے وہ کنیکٹ کر سکے اپنے اس پروگرام کے ذریعے جو اردو زبان سے محبت رکھتے ہیں وابستگی رکھتے ہیں دل سے جو ہے وہ اس زبان سے جڑے ہیں اس کلچر سے جڑے ہیں اور اپنی بہت ساری ایسی خصوصیات ہیں جو کہ اپنے اس پروگرام کے ذریعے وہ ہم لوگوں تک پہنچانا چاہتے ہیں اپنا کوئی میسج جو ہے وہ اس پروگرام کے ذریعے دینا چاہتے ہیں جی ہمارے ساتھ اسٹے ٹیونڈ رہیے گا 11 سے لے کر 1 بجے تک یعنی کہ 11 to 1 PM میں آپ کے ساتھ رہوں گی مڈ مارننگ ٹاک میں آپ ہمیں جوائن کر سکتے ہیں ہم سے بات کر سکتے ہیں ہمیں بتا سکتے ہیں آپ کیا سمجھتے ہیں دنیا کو کوئی پیغام آپ اچھا دینا چاہتے ہیں امن کا پیغام دینا چاہتے ہیں آپ اس پروگرام کے ذریعے دے سکتے ہیں جی پروگرام کی ہم آج شروعات کرتے ہیں اور اس کا فارمیٹ سمپلی میں آپ کو بتاتی چلوں کہ ہم نے آج اس پروگرام میں ڈفرینٹ لوگوں کو کنیکٹ کیا ہے اور ڈفرینٹ کنٹریز سے کنیکٹ کیا ہے جی ہاں موسٹلی ہماری جو گیسٹ ہیں آج کے پروگرام کی وہ ہیں یو کے سے بلانگ کرتی ہیں جی ہاں موسٹلی لنڈن سے بلانگ کرتی ہیں ایک ہمارے پاس جو گیسٹ ہیں وہ ہمارے پاکستان سے بلانگ کرتے ہیں تو ہم نے سوچا کہ ڈفرینٹ کلچرز جو ہیں ڈفرینٹ کنٹریز جو ہیں ان کو سب کو کنیکٹ کیا جائے اور آپ تک ان کی آواز جو ہے پہنچائی جائے شروعات کرتے ہیں اپنے پروگرام کی آج ہمارے ساتھ موجود ہیں ہماری ایک بہت پیاری گیسٹ ہیں اور گیسٹ کی تعریف میں آپ کو کیا بتاتی چلوں کیونکہ سم ٹائم ہوتا یہ ہے کہ آپ بہت اسکلڈ ہوتے ہیں بہت کریٹیو ہوتے ہیں اور آپ میں بہت ساری تخلیقی صلاحیتیں جو ہیں وہ موجود ہوتی ہیں تو آپ دنیا کے کسی بھی کونے میں ہوں آپ اپنی ان صلاحیتوں کو آزما کر اس کو کام میں لا کر آپ بہت کچھ بڑا کر سکتے ہیں جی ہاں ہمارے ساتھ موجود ہیں ثنا عثمان پاکستان لاہور سے اور انہوں نے کیا کیا کہ وہ ایک بہت اچھی آرٹسٹ تھیں بہت اچھی پینٹر تھیں بہت کچھ انہوں نے اپنی زندگی میں اچیو کیا بہت ایوارڈز جو ہیں انہیں ملے ہیں اور جس نے ان کی مطلب کارکردگی کو بہت زیادہ سراہا گیا ہے گورنمنٹ لیول پہ ان کو بہت زیادہ جو ہے وہ اپریشیٹ کیا گیا ہے تو ان کی آج کارکردگی کی کہانی ہم ان سے سنیں گے کیونکہ اپنے انہوں نے اس پیشن کو آرٹ کے پیشن کو انہوں نے بزنس میں کنورٹ کیا ہے یہ بڑا ایک نیو تھنگ ہے میرا خیال ہے ہم سب کے لیے بہت سارے جو لوگ ہیں ان کے لیے ایک بڑی موٹیویشن ہے کہ آپ اپنے پیشن کو اپنے بزنس میں کیسے کنورٹ کر سکتے ہیں تو یہ جو آج کی اسٹوری ہے اٹس اونلی بیکاز آف دیٹ کہ ہم دیکھیں کہ اگر آپ کا پیشن ہے آپ کا آرٹ ہے اس میں کوئی پیشن اور اس کو اپنے بزنس میں کنورٹ کرنا ہے ایز اے کیفے جی ہاں انہوں نے ایک کیفے بنایا غنی آرٹس کے نام سے اور اس کیفے کو انہوں نے جو ہے بہت رنگ دیا ہے بڑا خوبصورت پینٹ کے رنگوں کی طرح کا انہوں نے اس کو رنگ دیا ہے اور کس طرح کی یہ سوچ ان کے ساتھ آئی انہوں نے کیسے اس چیز کو اسٹارٹ کیا کیا کیا مشکلات آئیں یہ سب ہم ان سے ڈسکس کریں گے جی ویلکم کرتے ہیں اپنے پروگرام میں ثنا عثمان کو السلام علیکم ثنا
2: وعلیکم السلام مریم کیسی ہیں آپ
1: جی ثنا میں بالکل ٹھیک ہوں سب سے پہلے تو آپ یہ بتائیے پاکستان کے ویدر کی کیا کنڈیشن ہے وہاں پہ جی ویدر جو ہے آپ کو پتہ ہے جوہانسبرگ کا ویدر بہت خوبصورت ہے آج تو بہت اچھا جو ہے ماشاء اللہ سنی ڈے ہے تو پاکستان میں سچویشن کیسی جا رہی ہے ویدر کی
2: پاکستان میں اس ٹائم مونسون چل رہا ہے اگر ویدر کو دیکھ کے اکارڈنگ بات کی جائے تو پاکستان میں تو خیر ملا جلا موسم چل رہا ہے گرمی بھی ہے اور خوشگواریت بھی ہے خوبصورتی بھی ہے اور
1: Exactly. और पता है ये जो है यही बड़ी खूबसूरती अल्लाह सुभान व तआला की नेमतों की कि कितने खूबसूरत जो है उन्होंने जो है ये रंग और मौसम जो है वो बनाए हैं. बात हो रही है रंगों की तो सना बताइएगा कि आपका जो पैशन था आर्ट में, सबसे पहले आपका इंटरेस्ट आर्ट में कैसे हुआ, फिर उसने आर्ट को आपने एक आर्ट कैफे में कैसे कन्वर्ट किया, जरा बताइएगा हमें.
2: बेसिकली मैं खुद एक आर्टिस्ट हूँ, जैसे कि आप पहले ही इंट्रो दे चुकी हैं कि मैं जो आर्टिस्ट होता है वो बाय बोन आर्टिस्ट होता है, वो किसी भी फील्ड में अपनी अपना करियर बना ले, लेकिन उसकी जो अंदर का एक तख्लीकी इंसान होता है वो हमेशा जिंदा रहता है. तो इसी तरह मैं भी आर्टिस्ट ही थी, शुरू से आर्टिस्ट थी, बचपन से आर्टिस्ट थी, बहुत ज़्यादा पेंटिंग बनाई, हैंड वर्क बहुत ज़्यादा किए, और मास्टर्स मैंने फिर हिस्ट्री में किया, लेकिन बात फिर वहीं ख़त्म हो गई कि जो आपका अंदर का इंसान होता है बेसिकली वही आपका असर होता है, और मेरे अंदर से मैं आर्टिस्ट थी, तो फिर मैंने पेंटिंग उसी को देख के इसको पेंटिंग को शौक के साथ साथ प्रोफेशन भी की तरफ फिर मैं ले आई.
1: राइट, सो ये जो आपका प्रोफेशन है, जैसे मैं आपके पीछे देख रही हूँ माशाल्लाह बहुत क्रिएटिव आपकी चीज़ें हैं जो आपने क्रिएट किया है, तो इस कैफ़े का आइडिया आपको कैसे आया और आपने क्या सोचा कि आपके इस आर्ट को किस तरह से लोगों तक आसानी से पहुँचाया जाए, कुछ और भी कर सकते थे आप?
2: बेसिकली मेरा जो गनिया आर्ट का जो एक आइडिया था, मैं अपना एक ऐसा आउटलेट बनाना चाह रही थी जहाँ पर मैं अपना आर्ट को डिस्प्ले कर सकूँ, क्योंकि मुझे नहीं समझ आ रही थी कि मैं एक आर्ट कर रही हूँ, मैं एक हुनर मेरे अंदर है, मैं अपनी पेंटिंग्स बना रही हूँ, तो मुझे उसको प्राइवेटली कैसे शोकेस करना है. तो फिर जब मैंने अपना एक आउटलेट बनाने का सोचा जहाँ पे अपना आर्ट तख्लीक सारी दिखा सकती हूँ वहाँ पे चीज़ों को, फिर जब मैं वहाँ खड़ी हुई तो मुझे पता लगा कि नहीं यार, आर्ट तो खाने और पीने के बगैर तो काफ़ी नहीं होता कि जहाँ पे हम बैठें, गपशप करें, चाय कॉफ़ी पिएं और साथ अपने आर्ट को भी इंजॉय करें.
1: अच्छा सर, ये भी बड़ा कहा जाता है कि जो आर्ट का और कॉफ़ी का बड़ा जो है वो बिल्कुल गहरा ताल्लुक है, आप क्या समझती हैं? जैसे मैंने आपकी बात किया कि आपने आर्ट को अपने प्रमोट करने के लिए कैफ़े का ही इंतखाब किया, तो आप भी ऐसी कुछ किसी आदत है आपको, कॉफ़ी एंड आर्ट जो है ये आपके साथ साथ हैं?
2: बिल्कुल ऐसे ही है, जो आर्टिस्ट है वो पीने चाय और कॉफ़ी का तो बहुत शौकीन है, उसे ये होता है कि आपको नए नए आइडियाज आते हैं, साथ आप एक कॉफ़ी का सिप लेते हैं, साथ आप एक रंग लेते हैं, आप इन चीज़ों को मिला के एक नई क्रिएशन बनाते हैं, क्रिएटिविटी आपके अंदर से उभर के आती है. और कॉफ़ी, आप जब तक एक इन्वायरमेंट को इंजॉयमेंट नहीं बनाएंगे ना, जब तक, क्योंकि कॉफ़ी और चाय जो है, टी जो है, और वो है आपकी सेटिस्फेक्शन, ठीक है, आप उसको एंजॉय करेंगे, मौसम एंजॉय करेंगे, आपके अंदर आपको रंग समझ आएंगे, आपको क्रिएशन समझ आएगी, तो इन दोनों के इंतजार को मिला के मैंने सोचा कि जाते हैं, साथ आप एक कॉफ़ी का सिप लेते हैं, साथ आप एक रंग लेते हैं, आप इन चीज़ों को मिला के एक नई क्रिएशन बनाते हैं, क्रिएटिविटी आपके अंदर से उभर के आती है. और कॉफ़ी, आप जब तक एक इन्वायरमेंट को इंजॉयमेंट नहीं बनाएंगे ना, जब तक, क्योंकि कॉफ़ी और चाय जो है, टी जो है, और वो है आपकी सेटिस्फेक्शन, ठीक है, आप उसको इंजॉय करेंगे, मौसम इंजॉय करेंगे, आपके अंदर आपको रंग समझ आएंगे, आपको क्रिएशन समझ आएगी, तो इन दोनों के इंतजार को मिला के मैंने सोचा कि क्यों ना एक नया एक्सपीरियंस किया जाए,

0: جی ویلکم بیک پروگرام گڈ مڈ مارننگ ٹاک ود مریم ہاشمی لائیو فرام جوہانسبرگ. سلام میڈیا, جی ہاں آپ کو خوش آمدید کہتے ہیں. اور ہمارے ساتھ ہماری فورتھ گیسٹ موجود ہیں جن کے بارے میں آپ کو بتانا چاہوں. دیٹ گیسٹ از ویری امپورٹنٹ اینڈ ویری کلوز ٹو مائی ہارٹ بیکاز شی از مائی کلیگ اینڈ ان کا ایکسپیرئنس بہت زیادہ ہے. اور پاکستان کے ڈفرینٹ چینلس پہ انہوں نے کام کیا, براڈ کاسٹ جرنلسٹ ہیں, اور ان کا جرنلزم اسٹائل جو ہے وہ ہمیں بہت پسند ہے اور ہم جو ہے اس اسٹائل کے دیوانے. تو اس وجہ سے ہم چاہتے ہیں کہ آج ہماری جو ہے ہمیں پروگرام میں جوائن کریں, کیونکہ جیسے میں پہلے بھی بتا چکی ہوں کہ اس پروگرام کو اردو میں کرنے کا مقصد ہمارا یہی ہے کہ ہم اس انٹرنیشنل پلیٹ فارم پہ نہ صرف اپنے ملک کو بلکہ اپنی زبان کو بھی پروموٹ کر سکیں. تو ہمارے ساتھ موجود ہے نیلم اسلم لندن سے, آئیے ان کو ویلکم کرتے ہیں. السلام علیکم نیلم.
1: وعلیکم السلام مریم, کیسی ہیں آپ؟ جی اور آپ کے تمام جو سننے والے ہیں دیکھنے والے ہیں ان سب کو بھی سلام.
0: وعلیکم السلام, بہت شکریہ نیلم, آپ نے اپنے اتنے بزی اسکیجول میں سے ہمارے لیے ٹائم نکالا. امید ہے آج کی ڈسکشن جو ہے وہ سب کو بہت پسند آئے گی. اور لندن کا ویدر کیسا ہے؟ ویسے تو میں سب سے پوچھتی ہوں آپ کیا لیتی ہیں, کیونکہ ساؤتھ افریقہ میں تو ونٹر ہے اور بڑا اچھا اب تو ویدر اسٹارٹ ہو رہا ہے, سمر کی طرف ہم جا رہے ہیں. تو آپ سنائیے کہ لندن کے ویدر کی کوئی حال احوال بتائیے ذرا ہمیں.
1: یہ تو آپ نے جو ہے نا وہ سب سے زیادہ اس وقت جو دکھ ہے لندن کے رہنے والوں کا, انگلینڈ کے رہنے والوں کا, اس کے اوپر بات شروع کر دی ہے. تین ہیٹ ویوز اس بار ہم دیکھ چکے ہیں جو کہ بڑی ایکسٹریم ہیٹ ویو تھیں اور لندن میں اس نے ریکارڈز توڑ دیے ہیں. مئی جون جولائی اگست وہ سب میں ہیٹ ویو رہی ہے اور ابھی بھی تھنڈر اسٹارمز کی جو وارننگ ہے وہ دی گئی ہے, لیکن اس سے بھی بجائے کہ فائدہ اور نقصان ہی ہونا کیونکہ بہت زیادہ ڈرائی ویدر رہا, بہت زیادہ ہاٹ ویدر رہا ہے اور آنے والے سالوں میں انگلینڈ کے لوگوں کو بڑا اس کے لیے لائف سیریس قسم کی لائف اسٹائل چینجز کرنی پڑیں گی. اگر موسم کا احوال آپ جاننا چاہتی ہیں تو وہ اس وقت اچھا نہیں. ابھی آج کل تھوڑی سی گرمی کم ہے, لیکن ہمیں بتایا جا رہا ہے میٹ آفس کی جانب سے کہ ایک اور ہیٹ ویو ہے جس کا بھی سامنا کرنا ہے ہم نے.
0: چلے آپ کو اسٹرانگ بنا رہے ہیں ویدر کی کنڈیشنز جو ہے, کیونکہ انگلینڈ کے بارے میں, لندن کے بارے میں یہی مشہور تھا, یہی فیمس ہے کہ بہت ٹھنڈ ہوتی ہے وہاں, اور جب یہ اسٹارٹ ہوتی ہے تو جاتی بڑی مشکل سے. چلے اسی ونٹر کو اور ہم ونٹر کو انجوائے کریں, آپ اس سمر کو انجوائے کریں, اور بڑا اچھا جو ہے یہ کمبینیشن جو ہے وہ ہے. اچھا نیلم بات کرتے ہیں آج کے ٹاپک کی, بڑا امپورٹنٹ ہمارا آج کا ٹاپک ہے. بات میں نے اسپیشلی آپ کو اس لیے لیا کہ ہم لندن میں بہت سارے ایسے انسیڈنٹ دن بہ دن بڑھتے جا رہے ہیں کہ اسلاموفوبیا اٹیک بہت زیادہ ہو گیا ہے. آپ کیا سمجھتی ہیں سب سے پہلے کہ اسلاموفوبیا کیوں بڑھ رہا ہے, اور پھر اس کے رسک جو ہیں وہ کیا ہیں, اور کیسے جو ہے اس پہ اٹیکس کو جو ہے روکا جا سکتا ہے, اس پہ بھی ہم بعد میں بات کریں, لیکن یہ کیوں ہو رہے ہیں, یہ کیوں بڑھتے جا رہے ہیں؟
1: صحیح. اچھا مریم, اسلاموفوبیا جب ہم کہتے ہیں نا کہ یہ بڑھ رہا ہے تو آئی تھنک ہم اپنے آپ سے جھوٹ بول رہے ہیں. یہ ہمیشہ سے تھا, یہ ہمیشہ سے ہے, چونکہ اب سوشل میڈیا آ گیا ہے, چونکہ اب ویب سائٹس ہیں, نیوز میڈیا اتنا اسٹرانگ ہے تو وہ رپورٹ ہو جاتے ہیں انسیڈنٹ. کیا آپ بتائیں جو 70s اور 80s میں یہاں پہ امیگرینٹ فیملیز تھیں, آپ صرف اگر پاکستانیوں کے کانٹیکسٹ میں بھی بات کر لیں, وہ آپ کو ہوریفک اسٹوریز نہیں بتاتی کہ جب وہ اس ملک میں پہلی بار آئے تھے کیا کیا ان کو سہنا پڑا تھا. حلال گوشت یہاں پر اویلیبل نہیں ہوتا تھا, مساجد نہیں تھیں, کس طرح سے جو بچے اسکول جاتے تھے ان کو کس طرح سے جو دوسرے بچوں کی جانب سے بلنگ کا سامنا کرنا پڑتا تھا ان کے ریلیجن کی وجہ سے. تو یہ سارے انسیڈنٹس ایونٹس ہمیشہ سے رہے ہیں. اب لوگوں میں اویئرنیس یہ آئی ہے کہ وہ رپورٹ کرتے ہیں. میں آپ کو ٹیل ماما کی ہی اگر جو سٹیٹس ہیں وہ شیئر کر دیتی ہوں, کیونکہ آپ کو پتا ہے کہ جو ٹیل ماما ہمارے جو دیکھنے والے ہیں ان کو بھی ہم یہ بتائیں گے سننے والوں کو کہ وہ سارے جو اسلاموفوبک ایونٹس ہوتے ہیں ان کو ریکارڈ کرتے ہیں, لوگوں کو بتاتے ہیں, ٹھیک ہے, پولیس کو بتاتے ہیں, لیکن یہ بھی جو ادارہ ہے یہ تمام اسلاموفوبک انسیڈنٹس کو رپورٹ کرتا ہے. اس کی جو سٹیٹس ہے فرسٹ سکس منتھس آف 2026 یو ول بی سرپرائز ٹو نو کہ 131 انسیڈنٹس ہوئے ہیں اینٹی مسلم ہیٹ کے, ہیٹ اسپیچ کے, اسلاموفوبک ایونٹس کہہ سکتے ہیں. خواتین کو ٹارگیٹ کیا گیا, بچوں کو ٹارگیٹ کیا گیا, راہ چلتے, بسز میں, ٹرینز میں, آپ کی ورک پلیسز پہ ہوٹنگ کی جا رہی ہے, پارکنگ اسپاٹس پہ, شاپنگ سینٹرس میں, اور یہ 2023 میں اوور آل 1000 جو ایونٹس تھے وہ رپورٹ ہوئے تھے, اور یہاں 2026 میں صرف 131 انسیڈنٹس فرسٹ سکس منتھس میں رپورٹ ہوئے. لیکن یہ وہ ہے, یہ میں یہ نہیں کہہ سکتی کہ یہ ابھی اسلاموفوبیا بڑھ رہا ہے, یہ ہمیشہ سے تھا, لیکن اب لوگوں میں کم از کم یہ اویئرنیس آ گئی ہے کہ اگر آپ مجھے میرے ریلیجن کی وجہ سے ڈسکریمنیٹ کرو گے तो मैं उसको रिपोर्ट करूंगा और मैं आपको भी एक्सपोज करूंगा।
0: सही, आपने जैसे बात किया सोशल मीडिया की, आप क्या समझती हैं ये जो सोशल मीडिया है इसने इसको बढ़ाया है या इसको कम करने में इसका थोड़ा किरदार है?
1: अच्छा, सोशल मीडिया ने एक तरफ तो इसका इसको रिपोर्ट किया जा रहा है, तो ऐसे लोग भी हैं जो समझते हैं कि ये गलत है और हमारे बतानी मुख्तलिफ क्योंकि डाइवर्स कंट्री है, मुख्तलिफ रिलीजन और एथनिसिटीज के लोग यहाँ पर हैं, वो इसको कंडेम भी करते हैं, डिस्करेज भी किया जाता है, पुलिस और हुकूमत भी ऐसे कवानीन लाने की कोशिश करती है कि ऐसे इंसिडेंट्स को रोका जाए। लेकिन वहीं सोशल मीडिया पे जब टॉमी रॉबिन्सन जैसे जो फिगर्स हैं, या रिफॉर्म यूके की जो एक स्टाइल ऑफ पॉलिटिक्स है, और उनकी अगर आप रैलीज देखें, वो जो राइट द किंगडम मार्च हुआ था आपको यकीनन याद होगा मई में, किस तरह से वहां पर एक लैंग्वेज इस्तेमाल की जाती है जो कि एंटी मुस्लिम हेट को के जज्बात को भड़काती है, तो वो भी सोशल मीडिया पे हर जगह पहुंचते हैं, फिर वहां से एक एक्शन होता है, तो फिर मुस्लिम जो कम्युनिटीज हैं वहां से भी एक रिएक्शन आता है, तो सोशल मीडिया एक पूरे एनवायरमेंट को हॉस्टाइल बना रहा है। पहले मुझे नहीं पता था कि मेरे साथ रहने वाले जो नेबर हैं जो कि नॉन मुस्लिम हैं वो मेरे बारे में क्या ख्याल रखते हैं, कम्युनिटीज को एक दूसरे के बारे में नहीं पता होता था। अब चूंकि न्यूज़पेपर्स में रिपोर्ट होता था, कुछ लोग पढ़ते थे, कुछ लोग न्यूज सुनते हैं, नहीं सुनते, अब सोशल मीडिया, फोन तो आपके हाथ में है ना,
0: बिल्कुल
1: मुझे फोन पे तो नजर आ ही जाएगा, मैं ना भी देखना चाहूँ तो एल्गोरिदम या इंस्टाग्राम या स्नैपचैट या कहीं ना कहीं वो न्यूज मेरे सामने आ जाएगी और वो सेंटिमेंट्स को हर्ट करती है। तो सोशल मीडिया का ये किरदार है बढ़ाने में नहीं, लेकिन हर चीज को दिखाने में और उसको मल्टीप्लाई करने में सोशल मीडिया का किरदार जरूर है।
0: सही है, लेकिन इसको हम पॉजिटिव भी कर सकते हैं। आप इसके बारे में क्या कहेंगी, क्या एडवाइस देंगी कि इसको किस पॉजिटिव वे में यूज करें सोशल मीडिया को?
1: आई थिंक मरियम, सबसे पहले तो मैं जो मुस्लिम कम्युनिटीज हैं यहाँ पे, और मुस्लिम ही नहीं मैं ये कहूंगी कि नॉन मुस्लिम भी हैं, अगर हिंदूज हैं, सिख हैं, इवन वाइट एथनिसिटी के जो लोग हैं, किसी को भी, किसी भी इंसान को उसके रिलीजन या उसकी रेस या एथनिसिटी की बुनियाद पर कभी भी किसी भी किस्म के तासुब का सामना नहीं करना चाहिए। इस हवाले से स्कूल्स में जहाँ वर्कशॉप्स होती हैं, बच्चों को सिखाया जाता है, जहाँ पे कभी कभी हम होता है कि साल में एक दिन मना लिया जी, हमने इस्लामोफोबिया के खिलाफ एक दिन मना लिया, या किसी और रिलीजन या एथनिसिटी के खिलाफ अगर कोई नफरत या तासुब है उसके खिलाफ, नहीं, इसको साल में एक दिन के लिए महदूद ना करें। एक कॉन्स्टेंटली स्कूलिंग और अवेयरनेस और बार बार बार बार लोगों को बताया जाए कि इट इज नॉट राइट कि आप किसी को डिस्क्रिमिनेट कर रहे हैं उसके रिलीजन की वजह से। बार बार इस हवाले से एड्स यूज किए जा सकते हैं, प्रमोट किया जा सकता है ऐसी कैंपेन्स को, सोशल मीडिया इन्फ्लुएंसर्स को यूज किया जा सकता है, पब्लिक फिगर्स को यूज किया जाता है। अगर वो एक शैम्पू या एक परफ्यूम की बॉटल बेचने के लिए उस पैगाम को घर घर पहुंचा देते हैं, तो ये अच्छा पैगाम ही पहुंचाया जा सकता है अगर गवर्नमेंट्स इसमें इन्वेस्टमेंट करें और इसको देखें कि किस तरह से ज्यादा लोगों तक इसकी इस पैगाम को पहुंचाया जा सकता है।
0: आपने बहुत खूबसूरत बात की है नीलम, की गवर्नमेंट लेवल पे भी ये चीजें इकदाम होने चाहिए, लेकिन यह है कि अगर आप इंडिविजुअल लेवल की बात करें, जैसे इन्फ्लुएंसर्स की आपने बात की है, कि इन्फ्लुएंसर्स भी ये जिम्मेदारी उठा सकते हैं कि किस तरह से एक पॉजिटिव मैसेज जो है वो पूरी दुनिया को दिया जा सकता है, कि अगर कहीं ना कहीं हमारे पीछे या बैक साइड पे हमारी कहीं सोच है अनकॉन्शियसली कि ये है इस्लामोफोबिया, और बहुत सारे लोग जो वहां पहले मूव किए थे और अब उनको जिन चैलेंजेस का सामना है वो पिछले से कहीं या तो ज्यादा है या पीछे से बहुत कम है। जैसे आपने बात किया कि हलाल फूड बहुत कम अवेलेबल होता था, लेकिन माशाल्लाह अब वहाँ हर जगह स्ट्रीट टू स्ट्रीट आप देख रहे हैं कि बहुत सारी डेवलपमेंट जो है वो अकॉर्डिंग टू हमारे इस्लाम के मुताबिक जो है वो बहुत ज्यादा हो रही है। अच्छा, यंग बच्चे जो हैं, जब हम स्कूल्स में जाते हैं, स्कूल्स में डिफरेंट कल्चर के बच्चे हैं, डिफरेंट रिलीजन के बच्चे, उन्हें तो पता भी नहीं है इन सारी चीज़ों का, वहाँ पर डिस्क्रिमिनेशन जो है वो होना स्टार्ट हो जाती है। आप क्या समझती हैं उसकी क्या मेन वजह है इस डिस्क्रिमिनेशन की? क्या वहाँ सिस्टम है, एजुकेशन है, या वहां पे आप फैमिलीज को इसमें इन्वॉल्व समझती हैं?
1: आई थिंक कोई भी टीचर्स तो ये बच्चों को एजुकेशन नहीं दे रहे कि आप किसी को उसके कलर की वजह से बुली करें या उसके रिलीजन की वजह से, उसके फेथ की वजह से। ये घरों की ही तरबियत होती है जो स्कूल्स तक आ जाती है, और चाहे स्कूल जितनी भी पॉलिसीज बना लें या सख्ती कर लें, कहीं ना कहीं बच्चों की जो अपब्रिंगिंग घर में हो रही है, जो सोच उनके जहन में डाली जा रही है, वो एक दूसरे अपने जो क्लासमेट्स हैं उनको किसी ना किसी बात पे वो बुली कर देते हैं, और बच्चे जो इस एज में होते हैं अक्सर यही होता है कि अगर ये बुलिंग नहीं कर रहे होंगे वो किसी के कलर की वजह से कर रहे होंगे, किसी के बोलने के अंदाज की वजह से बुलिंग कर रहे होंगे, जो कि नहीं होनी चाहिए, लेकिन होता है ये स्कूलों में। हम इसको डिनाई नहीं कर सकते कि बचपन से ही कुछ बच्चे, अगर उनको सही उनकी अपब्रिंगिंग नहीं हो रही तो वो बाकी बच्चों के लिए किस किस तरह से ट्रॉमा का बायस बनते हैं। तो आई थिंक अगर ऐसा कोई बच्चा सामने आता है तो स्कूल्स को ये करना चाहिए कि वो उसको पॉइंट आउट करें, उसके लिए कोई वर्कशॉप्स का जो है वो एहतमाम करें, उसके पेरेंट्स को साथ बिठाएं और उनसे पूछें कि ऐसा रवैया एक डाइवर्स कंट्री में, जहाँ पे वो आप देख रहा है कि एक नेबरहुड में आपको मुस्लिम भी नजर आ रहा है, जियो फैमिली भी नजर आ रही है, आपको हिंदू भी सीख की, उस डाइवर्स कंट्री में वो 7 साल का, वो 11 साल का, वो 15 साल का बच्चा ऐसे क्यों सोच रहा है कि कोई उससे कमतर है, और उस मसले को एड्रेस किया जाए।
0: राइट, ज़बरदस्त। अच्छा नीलम, बहुत सारी कम्युनिटीज़ हैं वहाँ पर, यूके की मैं बात करूँ, लंदन की मैं बात करूँ, डिफरेंट कंट्रीज़ की, लाइक हम जोहान्सबर्ग की भी बात करते हैं, डिफरेंट कम्युनिटीज़ हैं, उनमें रिस्पेक्ट बहुत ज़रूरी है। आप क्या समझती हैं कि ये जो रिस्पेक्ट है इसको मेनटेन रखने के लिए या इसको सिखाने के लिए, जिसमें रेसिज़म ना हो, जिसमें डिफरेंट डिस्क्रिमिनेशन ना हो, तो इन चीज़ों को मेनटेन रखने के लिए सबसे पहला इकदाम एज अ पर्सन हमें क्या करना चाहिए?
1: एक तो ये कि हमें अपने आप को अकेले कुल नहीं समझना चाहिए मैं इसको, अगर के मैं जो बात कर रहा हूँ या कर रही हूँ वो ही आखिर है, किसी का कोई भी स्टैंड है वो गलत है या सही है, अगर वो स्टैंड वो आप पे इम्पोज नहीं कर रहे, अगर मैं मुस्लिम हूँ और मैं अपने अकायद के साथ जी रही हूँ और मैं अपने नेबर को जो है वो फोर्स नहीं कर रही, उसके ऊपर अपना जो अकायद है वो इम्पोज नहीं कर रही, तो ये मैं अपने रिलीजन की भी रिस्पेक्ट कर रही हूँ और मैं ये उनकी जो रिलीजन है उसकी भी रिस्पेक्ट कर रही हूँ। इस्लाम तो सबसे पहले सिखाता ही यही है कि जो हमारे डिसएग्रीमेंट्स हैं, जो हमारे तर्ज़े ज़िंदगी है मुख्तलिफ है, उसकी रिस्पेक्ट की जाए। तो जब मैं हर किसी इंडिविजुअल को अपने आप से शुरू करना है, हो सकता है कुछ लोग आप उनको इज्जत दें तो उनको इज्जत रास भी ना आए, लेकिन वो आपका मसला नहीं है।
0: बिल्कुल,
1: आप कम से कम अपनी जात की हद तक जो है वो लोगों को इज्जत दें, अगर आपने इन डाइवर्स कम्युनिटीज में जीना है, वरना तो पाकिस्तान में आप रहते आपके मतलब 90% लोग आपके इर्द गिर्द मुस्लिम थे, बट अगर आप सिर्फ रिलीजन के कॉन्टेक्स्ट में बात कर रही हैं और ये जो एथनिसिटी का जो डिफरेंस है यहाँ पे, तो उसमें यही है कि आप अपनी अकायद के ऊपर मुकम्मल तौर पर अमल करें और दूसरों के अकायद का मुकम्मल तौर पर एहतराम करें। तो आई होप के वो भी एक ना एक दिन, बहुत सारे लोग करते भी हैं इस्लाम का, आप मुख्तलिफ वर्क प्लेसेस में यहाँ पे काम करते हैं, रमजान होता है वो उनको समझ होती है कि वो आपका रोजा है, वो बड़ा केयर करते हैं कि चले आप वर्किंग आवर्स तो यहाँ पे कम नहीं होते मुस्लिम कंट्रीज की तरह, लेकिन कहीं ना कहीं आपका रिगार्ड जरूर किया जाता है। तो यहाँ पे भी कम्युनिटीज में एक गुंजाइश और एक स्पेस पैदा हो रही है और मुस्लिम्स के हवाले से अंडरस्टैंडिंग डेवलप हो रही है। और इस्लामोफोबिया क्या है? इस्लाम का डर, इस्लाम से मुतालिक मिसकंसेप्शंस और जो के फैलाए गए हैं मतलब मुख्तलिफ कैंपेन्स के जरिए से, तो वो डर जब आप उनका खत्म कर देंगे कि हम तो आप जैसे ही लोग हैं और हमारा तो रिलीजन हमें इंसानियत का एहतराम और लोगों का कहता है कि मतलब आपकी जुबान से भी किसी को नुकसान ना पहुंचे, तो इतना खूबसूरत रिलीजन है, इसको हम सेलिब्रेट कर रहे हैं और हम आपको कुछ नहीं कह रहे, तो ये जब आप मिसकंसेप्शन दूर करते हैं तो डेफिनेटली अब इंग्लैंड में काफी स्पेस पैदा हो भी रही है इस्लाम के हवाले से।
0: तो ये जो हमारा स्लोगन है हमारा, जियो और जीने दो, मेरा ख्याल है इस पे जो है हमें अपनी ज़िंदगी को फोकस करना चाहिए, अपनी ज़िंदगियों को लेकर चलना चाहिए कि खुद भी जिए, खुद भी अच्छा इखलाक जो है आप रखें, अच्छी बात रखें और लोगों के साथ अच्छा ताल्लुक जो है वो इस्तवार रखें। नीलम के साथ हमारी गुफ्तगू जारी रहेगी, टाइम हो जाता है एक वे बहुत छोटे से ब्रेक का, मिलते हैं इस छोटे से ब्रेक के बाद। स्टे ट्यून्ड ऑन सलाम मीडिया।
2: Discover the Africa of your dreams and surround yourself with her spectacular beauty. Relax beneath her serene sunsets and explore wildlife at its natural best. It's where the pride of Africa comes together. The Kwantu Private Game Reserve. Get to know the Big Five or cruise on an elephant safari game drive. Interact with lion and tiger cubs and enjoy world-class halal cuisine while we pamper you during your five-star stay. Indulge in the true African experience. For reservations, call now on 042-203-1400 or visit kwantu.co.za. The Kwantu Private Game Reserve, the place of gathering.
3: Gaza needs your support more than ever. Homes have been shattered and families have lost everything. With your support, our teams are delivering clean water tankers, feeding the hungry and assisting orphans who have no one left. Let us give Gaza whatever help we can. African Muslims Agency, empowering, educating, inspiring.
4: World-class financial services only at Safi Global, your financial partner. If you are looking for Islamic, Sharia and ethical financial products, look no further. Safi Global offers a wide range of financial service offerings from short-term to life and investments. A full service center with all financial requirements under one brand. Our highly skilled and experienced consultants are ready to help protect your financial future. Contact us on 041-001-0184 or visit our website on www.sapphireglobalfs.com. Sapphire Global is an authorized financial services provider.
5: Right now in some of the most devastated parts of our world, places close to many of our hearts, Doctors Without Borders is delivering emergency medical care where no one else will. Your donation gives a child surgery, a family clean water, a community a fighting chance against disease. This is an opportunity to make your giving count where it's needed most. Visit msf.org.za/sadaqah, that's SADAQAH, and donate today. Doctors Without Borders, we go there.
3: Rejuvenating media day by day. This is Salam Media.
0: جی ویلکم کرتے ہیں آپ کو مڈ مارننگ ٹاک ود مریم ہاشمی فرام جوہانسبرگ سلام میڈیا اور امید ہے آپ کو آج کا پروگرام اچھا لگ رہا ہوگا ہمارے ساتھ موجود ہیں نیلم اسلم لندن سے اور ان سے ہم بڑی زبردست گفتگو کر رہے ہیں کہ کس طرح اسلامو فوبیا کو روکا جا سکتا ہے یہ جو فوبیا ہے اس کو ختم کیا جا سکتا ہے ایک پازیٹیو میسج جو ہے وہ پوری دنیا کو دیا جا سکتا ہے اچھا نیلم آپ سے بات ہوئی اسلامو فوبیا پہ ایک بڑا خوبصورت آپ سے کوشچن کرنا چاہوں گی ڈیفینیٹلی آپ کا ڈائیورس ایکسپیرینس ہے اب تھوڑی آپ سے گفتگو کی جائے ذرا کہ جو ڈائیورس ایکسپیرینس ہے آپ کا ماشاء اللہ پاکستان میں آپ نے بہت کام کیا جرنلزم میں آپ نے ماشاء اللہ بہت کامیابی دکھائی ہے بہت اسکلز دکھائی ہیں اور اس کے بعد آپ ماشاء اللہ یو کے میں بیسڈ ہیں تو آپ کیا سمجھتی ہیں یہ جو جرنلزم ہے یہ کنٹری ٹو کنٹری ڈفیکلٹ ہے ڈفرینٹ ہے اس کے چیلنجز ڈفرینٹ ہے اور جو اس فیلڈ میں آنا چاہتے ہیں ان کے لیے آپ کیا میسج دینا چاہیں گے
1: آئی تھنک اپنا جرنلزم جو ہے وہ زیادہ کمرشلائز میں کہہ سکتی ہوں کہ ہو گئی ہے پوری دنیا میں ابھی بھی جو لوگ جرنلزم کرنا چاہتے ہیں اور جرنلزم کو انڈرسٹینڈ کرتے ہیں کہ جرنلزم کیا ہے ایک خبر کو رپورٹ کرنا ایک ایشو کو اٹھانا کسی ایونٹ کے اوپر رپورٹ کرنا انویسٹیگیٹو جرنلزم کرنا یہ جرنلزم ہے لیکن کمرشلائز جب میں کہہ رہی ہوں کس سینس میں ہو گئی اب ایک سوشل میڈیا انفلوئنسرز وہ بھی خبر کو رپورٹ کر رہے ہیں اور وہ اپنے انداز میں کر رہے ہیں اس میں کوئی برائی نہیں ہے اچھا یہ ہے کہ وہ ایشوز کو اٹھاتے لیکن اس خبر کی کیا سینسیٹیوٹی ہے وہ جو ہم کہتے تھے کہ میڈیا ایتھک وہ کہیں آبویسلی ان کے پاس وی کانٹ بلیم دیم ان کے پاس وہ ایجوکیشن نہیں ہے تو ہر کوئی انسان جس کے پاس ایک کیمرہ آ گیا اچھا جس کے پاس مہنگے ترین فون آ گیا ہے جس نے اچھے ترین مائکس لے لیے ہیں وہ اور ایک جرنلسٹ بن گیا تو پہلے تو ہم یہ ڈسائڈ کر لیں گے کون جرنلسٹ ہے یا نہیں ہے جو نہیں ہے جرنلسٹ میں اس کو کوئی ڈسرسپیکٹ نہیں کر رہی لیکن ان کی جو فیلڈ ہے اس کو صحیح طرح سے ڈیفائن ہونا چاہیے پاکستان میں اس وقت جرنلزم ہو رہی ہے گورنمنٹ کا جو نیریٹو ہے پاکستان اور انڈیا دونوں کی میں ایگزامپل دوں گی جو گورنمنٹ کا نیریٹو ہے اس کو بڑھانا آگے اس کو اسپریڈ کرنا اس کے اوپر بات کرنا پاکستان میں اس لیول کی جرنلزم ہو رہی ہے جو انویسٹیگیٹو جرنلزم ہوتی تھی وہ جو لوگوں کے ایشوز سے متعلق جرنلزم ہوتی تھی وہ بہت کم ہو گئی ہے ایسا نہیں ہے کہ بالکل ہی ختم ہو گئی ہے لیکن 80% جو پاکستان کا مین اسٹریم میڈیا ہے جو چینل آپ کو یوٹیوب کے ذریعے سے دنیا کے کسی بھی حصے میں اویلیبل ہیں اور وہ پاکستان کے الیکٹرانک میڈیا کے چینلس بھی ہیں سارے سیٹلائٹ چینلس ہیں उनमें 80% जो जर्नलिज्म हो रही है वो सिर्फ गवर्नमेंट या एस्टेब्लिशमेंट की जो भी न्यूज है उसको बताना है एज इट इज, जैसा वहां से आया है। ये भी जर्नलिज्म की एक फॉर्म जरूर है, लेकिन इसको हम ये कह सकते हैं कि ये गवर्नमेंट के स्पोक्स पर्सन बन गए। और मीडिया कभी भी कोई भी चैनल, कोई भी न्यूज वेबसाइट, किसी भी इदारे या किसी भी हम मुल्क का स्पोक्स पर्सन नहीं हो सकता, वरना उसके लिए एक अलग टर्म यूज होती है हर कंट्री में, स्टेट मीडिया। तो वो स्टेट मीडिया चैनल एक ही होता है सारे नहीं होते। तो इस वक्त पाकिस्तान में तो ये डिलेमा है सबसे बड़ा। यहाँ तक जहां तक बात है बर्तानिया की, बर्तानिया में अगर हम इसको मजीद थोड़ा सा कंपार्टमेंटलाइज कर लें कि एक तो पाकिस्तानी डायस्पोरा है वो किस तरह से यहाँ पे सहाफत कर रहा है, तो उनकी सहाफत पाकिस्तान में होने वाली सहाफत से भी जो है वो मैं कह सकती हूँ कि थोड़ी सी बुरी जा रही है, क्योंकि वो भी सहाफत को उन्होंने सिर्फ इवेंट्स को कवरेज की हद तक महदूद कर लिया है। इंडिया में एक टर्मिनोलॉजी यूज होती है पापराजी, दुनिया भर में यूज होती है कि वो कुछ रिपोर्टर्स हैं जो कि अगर कोई बॉलीवुड स्टार आ गया तो उसके जिम के बाहर भी पाए जाएंगे, उसके वो कहीं लंच या कहीं गए हैं वहां पे भी पाए जाएंगे, इवेंट की कवरेज करते भी पाए जाएंगे, और तमाम जो पॉलिटिकल पर्सनालिटीज है उनको भी एज सेलिब्रिटीज ट्रीट करेंगे। जो सहाफी होता है वो चाहे कितनी भी बड़ी शख्सियत उसके सामने आ जाए वो उसको सेलिब्रिटी के तौर पर ट्रीट नहीं करता,
0: सही।
1: वो उसको एक खबर के तौर पर ट्रीट करता है। तो वो पाकिस्तानी डायस्पोरा की यहाँ पे जो जर्नलिज्म उसका अहवाल है, बाकी बर्तानिया का जो बाकी मेन स्ट्रीम मीडिया है आई थिंक पैलेस्टाइन को छोड़ के उसके अलावा जितने भी टॉपिक्स हैं ये बहुत फेयर जर्नलिज्म करते हैं, बहुत क्वालिटी जर्नलिज्म होती है, बहुत अच्छा काम हो रहा है। डॉक्यूमेंट्रीज जो बन रही हैं बहुत अच्छी हैं, चैनल 4 की डॉक्यूमेंट्रीज को लोग बहुत ज्यादा पसंद कर रहे हैं, BBC बहुत ज्यादा इन डेप्थ रिपोर्टिंग करता है बहुत सारे इश्यूज में। यहाँ का मेन स्ट्रीम मीडिया ने जो सिर्फ डिसऑनेस्टी की है वो पैलेस्टाइन के इशू के ऊपर की है, या फिर हम कह सकते हैं अगर इसको थोड़ा सा और आगे बढ़ाएं कि जब मुस्लिम इश्यूज आते हैं तो वहां पर ऐसा लगता है कि ये या तो उनको रिपोर्ट करना भूल गए या उनको जो जिस तरह से उस इवेंट की रिपोर्टिंग होनी चाहिए, जितना एयर टाइम उसको मिलना चाहिए मुस्लिम स्टोरीज को, उतना नहीं दिया जाता। तो कमियां हर कोताहियां हर जगह होती हैं। तो मैंने आपको एक्सप्लेन कर दिया कि बेसिकली क्या डिफरेंस है पाकिस्तानी मीडिया में और बर्तानिया में,
0: सही। और यही हमारा मैसेज होगा कि जब भी आप जर्नलिज्म करें फेयर जर्नलिज्म ज़रूर होना चाहिए, अपनी कवरेज जो है आप ज़रूर करें, और उसका जो प्रेशर है डेफिनेटली ये प्रेशर जो है हर लेवल पे होता है, उस प्रेशर को ज़रा तरीके से मेंटेन करें। अच्छा नीलम, जाते जाते बस यही कि आपसे कि अच्छा कोई मैसेज दें, क्योंकि ये क्वेश्चन मैं ज़रूर पूछना चाह रही थी कि जो नेगेटिव न्यूज़ है समटाइम उनको बहुत ज़्यादा टेंशन मिलती है और उसकी निस्बत जो पॉजिटिव न्यूज़ है वो कहीं बहुत पीछे रह जाती है, तो ज़ाहिर है कंट्री का एक इमेज जो है वो नेगेटिव बन जाता है कि नेगेटिव खबरें दिन ब दिन आती जाती हैं। तो उस पर जनाब जी क्या कर सकते हैं, क्या मुस्बत तब्दीली हम ला सकते हैं और हमारी रिस्पॉन्सिबिलिटी क्या है, और साथ ही आप अपना मैसेज भी दीजिएगा हमारी न्यू जनरेशन को।
1: मैं इसमें ये कह सकती हूँ कि जो नेगेटिव न्यूज है वो तो नेगेटिव है ही है, उसको आप पॉजिटिव करके कभी रिपोर्ट नहीं कर सकते, क्योंकि ये आपकी अपनी प्रोफेशन के साथ डिसऑनेस्टी होगी। अगर कहीं किसी कंट्री में कुछ बुरा हो रहा है तो वो एज इट इज ही रिपोर्ट होगा, लेकिन लोग जो हैं उनका अच्छाई के ऊपर भरोसा रहे और एक वो जो उम्मीद बहार है
0: जी।
1: वो रहे, उसके लिए आप उस कंट्री में यकीनन कुछ अच्छा भी हो ही रहा होगा, उस सोसाइटी में कुछ अच्छा हो ही रहा होगा। पाकिस्तान की जब हम बात करते हैं तो पाकिस्तान के पॉलिटिशियंस और एस्टेब्लिशमेंट की बात करते हैं, पाकिस्तान में अब्दुल सत्तार ईदी भी पैदा हुए थे, पाकिस्तान में डॉक्टर अब्दुल कदीर खान भी पैदा हुए थे, पाकिस्तान में आतिफ असलम भी पैदा हुए हैं, पाकिस्तान में नुसरत फतेह अली खान भी पैदा हुए हैं, और इस तरह के और बहुत सारे जो हमारे डायमंड्स हैं अनसंग हीरोज भी होंगे जिनका शायद अभी कोई नाम भी नहीं लेता, जो कि बड़ा बड़ा अच्छा काम भी कर रहे होंगे, तो उनको भी निकालने मेहनत करनी पड़ती है। हो सकता है वो सोशल मीडिया पे उतने एक्टिव ना हो, उनको निकाल के सामने लाएं तो वो मुस्बत खबर हो जाएगी, तो सबको पता चल जाएगा कि सोसाइटी में जहां बुराई है तो ये सोसाइटी हम सोचते हैं खड़ी कैसी है, पाकिस्तान चल कैसे रहा है, तो ये इन्हीं अनसंग हीरोज की बदौलत और जो बहुत ऑनेस्टी के साथ और सिंसेरिटी के साथ काम कर रहे हैं मुल्क के लिए भी अपने लोगों के लिए भी, इनकी वजह से, इनकी दुआओं की वजह से और इनकी अच्छाई की वजह से पाकिस्तान खड़ा है, तो उन स्टोरीज को भी सामने लाया और वो भी सुनाया अपने नाज़रीन।
0: کیا بات ہے, بہت شکریہ نیلم, آپ کے ساتھ بہت زبردست گفتگو رہی اور بڑا اچھا آپ کا پیغام جو ہے وہ ہمیں ملا کہ جہاں آپ نگیٹو نیوز پہ بہت دھیان دیتے ہیں وہاں تقریباً اس کنٹری کی پازیٹیو ویوز جو ہے, پازیٹیو نیوز جو ہے وہ بھی آپ ضرور نکالیں, ان کے لیجنڈس کو آپ یاد رکھیں, ان کی محنت اور کوششوں کو یاد رکھیں جو انہوں نے انٹرنیشنل لیول پر پاکستان کے لیے کی ہیں. تو ہماری یہ چھوٹی سی کوشش تھی جیسے کہ ہم یہاں جوہانسبرگ سے اپنے ملک کو اپنی زبان کو پروموٹ کر سکیں وہ ہم نے کیا, اب آپ کی کوشش کی باری, آپ ضرور کیجیے گا. بہت شکریہ نیلم, اپنا بہت خیال رکھیے گا, بہت دعا ہے آپ کے لیے کہ اللہ تعالیٰ آپ کے لیے بہت زیادہ آسانیاں اور کامیابی کرے. بہت شکریہ, اللہ حافظ. جی یہ تھی ہمارے ساتھ نیلم اسلم, اور نیلم اسلم نے ہمیں بہت زبردست جو ہے میسج دیا کہ کس طرح ہم جو ہے اپنے ملک کو, اپنے اس کے اچھے امیج کو برقرار رکھ سکتے ہیں, نہ صرف اپنے ملک کو بلکہ آپ جہاں رہ رہے ہیں اس ملک کی بھی اچھی نیوز, اچھی نعمتوں کو جو ہے آپ یاد رکھیں تاکہ جو ہے آپ کو پل پل یاد رہے کہ اللہ سبحانہ وتعالیٰ نے ہمیں کتنا نوازا ہے, اس کے ایک پانی کی ایک بوند سے لے کر اس کی چلتی سانسوں تک جو ہے وہ ہم اس کی نعمتوں کا شکر ادا نہیں کر سکتے. یہی ہمارا آج کا میسج تھا, یہی ہمارا آج کا مقصد تھا. امید ہے آپ کو آج کا پروگرام جو ہے وہ بہت اچھا لگا ہوگا, اور اپنا جو ہے فیڈ بیک ہمیں ضرور دیجیے گا, ہمیں ضرور بتائیے گا کہ کیسے جو ہے آپ اپنی زندگیوں میں بہتری لاتے ہیں, کیا اگر پازیٹیو بات ہے جو اگر آپ کو کوئی نیگیٹو بات پریشان کر رہی ہے تو اس کو پازیٹیوٹی کی طرف آپ کیسے لے کر آتے ہیں, کیا اس کے میتھس ہیں اور کیا آپ ان سے کیسے جو ہے آپ ان سے مل جو نبرد آزما ہوتے ہیں اور ان سے جو ہے آپ کیسے کوپ کرتے ہیں, یہ تمام فیکٹرز ہیں, یہ تمام باتیں ہیں جو ایز اے پرسنالٹی ہمیں سیکھنی چاہیے, سمجھنی چاہیے تاکہ ہم خود بھی سمجھیں, خود بھی ایک پازیٹیو میسج سوسائٹی کے لیے, ملک کے لیے اور انٹرنیشنل لیول پر وہ ہے پوری دنیا کے لیے جو ہے ہم وہ لا سکتے ہیں. ہمارا یہ پروگرام جو تھا اب اختتام کو پہنچتا ہے, اس کا مقصد جو ہے وہ میں جیسے پہلے بتا چکی ہوں یہی تھا کہ ہم ایک پازیٹیو میسج جو ہے پوری دنیا کو دے سکیں اور اپنا جو ہے ایک راہ دیا جو ہے وہ ہم جلا سکیں. تو امید ہے آپ کو آج کا پروگرام بہت اچھا لگا ہوگا, اپنا فیڈ بیک ضرور دیجیے گا, ہمارے چینل کو جو ہے وہ ضرور فالو کیجیے گا اور اپنا بہت زیادہ دھیان رکھیے, اور جب بھی دعا کے لیے ہاتھ اٹھائیے مریم ہاشمی اور اس کی فیملی کو اپنی دعاؤں میں ضرور یاد رکھیے گا. ملتے ہیں آپ سے انشاءاللہ اگلے کسی پروگرام میں, اپنا بہت دھیان رکھیے گا, اللہ حافظ.

0: بسم اللہ الرحمن الرحیم. میرے خدا میرے لفظ و بیان میں ظاہر ہو، اسی شکستہ و بستہ زباں میں ظاہر ہو. میں سرخرو نظر آؤں کلام ہو کے سکوت، تیری عطا میرے نام و نشاں میں ظاہر ہو. السلام علیکم، دس از مریم ہاشمی وتھ پروگرام مڈ مارننگ ٹاک. جی ہاں، آج کا یہ خصوصی اردو اسپیشل ٹرانسمیشن جو ہے وہ سلام میڈیا کے ذریعے آپ تک پہنچایا جا رہا ہے، اور جس کا مین مقصد یہی ہے کہ ہم نہ صرف مختلف زبانوں کو پروموٹ کر سکیں، اس میں بات کر سکیں، بلکہ ہم لوگوں کو جو اس کمیونٹی سے ریلیٹڈ ہیں، جو اس زبان سے وابستہ ہیں، ان کو جو ہے ایک دوسرے کے قریب لا سکیں. جیسے ہم بات کر رہے ہیں کہ وی آر لائیو فرام جوہانسبرگ، اینڈ جوہانسبرگ ایک ایسا ڈائیورس سٹی ہے ساؤتھ افریقہ کا، جس میں ماشاء اللہ بہت سارے کلچرز جو ہیں وہ رہتے ہیں، اور ڈفرینٹ زبانیں ہیں، ڈفرینٹ لینگویجز ہیں، اور ان لینگویجز کے ساتھ کیا ہوتا ہے کہ ہم کمیونیکیٹ کرتے ہیں. تو ہر زبان خوبصورت ہے، ہر لینگویج جو ہے وہ بہترین ہے، اور کوشش ہماری آج کے اس خصوصی اسپیشل اردو ٹرانسمیشن کی یہی ہے کہ ہم ایسی خواتین کو، ایسے لوگوں کو جو ہے وہ کنیکٹ کر سکے اپنے اس پروگرام کے ذریعے، جو اردو زبان سے محبت رکھتے ہیں، وابستگی رکھتے ہیں، دل سے جو ہے وہ اس زبان سے جڑے ہیں، اس کلچر سے جڑے ہیں، اور اپنی بہت ساری ایسی خصوصیات ہیں جو کہ اپنے اس پروگرام کے ذریعے وہ ہم لوگوں تک پہنچانا چاہتے ہیں، اپنا کوئی میسج جو ہے وہ اس پروگرام کے ذریعے دینا چاہتے ہیں. جی، ہمارے ساتھ اسٹے ٹیونڈ رہیے گا، 11 سے لے کر 1 بجے تک، یعنی کہ 11 to 1 PM میں آپ کے ساتھ رہوں گی مڈ مارننگ ٹاک میں. آپ ہمیں جوائن کر سکتے ہیں، ہم سے بات کر سکتے ہیں، ہمیں بتا سکتے ہیں آپ کیا سمجھتے ہیں، دنیا کو کوئی پیغام آپ اچھا دینا چاہتے ہیں، امن کا پیغام دینا چاہتے ہیں، آپ اس پروگرام کے ذریعے دے سکتے ہیں. جی، پروگرام کی ہم آج شروعات کرتے ہیں، اور اس کا فارمیٹ سمپلی میں آپ کو بتاتی چلوں کہ ہم نے آج اس پروگرام میں ڈفرینٹ لوگوں کو کنیکٹ کیا ہے، اور ڈفرینٹ کنٹری سے کنیکٹ کیا ہے. جی ہاں، موسٹلی ہماری جو گیسٹ ہیں آج کے پروگرام کی وہ ہیں یو کے سے بلانگ کرتی ہیں، جی ہاں موسٹلی لندن سے بلانگ کرتی ہیں. ایک ہمارے پاس جو گیسٹ ہیں وہ ہمارے پاکستان سے بلانگ کرتے ہیں. تو ہم نے سوچا کہ ڈفرنٹ کلچرز جو ہیں، ڈفرنٹ کنٹریز جو ہیں، ان کو سب کو کنیکٹ کیا جائے اور آپ تک ان کی آواز جو ہے پہنچائی جائے. شروعات کرتے ہیں اپنے پروگرام کی. آج ہمارے ساتھ موجود ہیں ہماری ایک بہت پیاری گیسٹ ہیں، اور گیسٹ کی تعریف میں آپ کو کیا بتاتی چلوں، کیونکہ سم ٹائم ہوتا یہ ہے کہ آپ بہت اسکلڈ ہوتے ہیں، بہت کریٹیو ہوتے ہیں، اور آپ میں بہت ساری تخلیقی صلاحیتیں جو ہیں وہ موجود ہوتی ہیں. تو آپ دنیا کے کسی بھی کونے میں ہوں، آپ اپنی ان صلاحیتوں کو آزما کر، اس کو کام میں لا کر، آپ بہت کچھ بڑا کر سکتے ہیں. جی ہاں، ہمارے ساتھ موجود ہیں ثنا عثمان، پاکستان لاہور سے. اور انہوں نے کیا کیا کہ وہ ایک بہت اچھی آرٹسٹ تھیں، بہت اچھی پینٹر تھیں، بہت کچھ انہوں نے اپنی زندگی میں اچیو کیا، بہت اوارڈز جو ہیں انہیں ملے ہیں، اور جس نے ان کی مطلب کارکردگی کو بہت زیادہ سراہا گیا ہے، گورنمنٹ لیول پہ ان کو بہت زیادہ جو ہے وہ اپریشیٹ کیا گیا ہے. تو ان کی آج کارکردگی کی کہانی ہم ان سے سنیں گے، کیونکہ اپنے انہوں نے اس پیشن کو، آرٹ کے پیشن کو انہوں نے بزنس میں کنورٹ کیا ہے. یہ بڑا ایک نیو تھنگ ہے میرا خیال ہے ہم سب کے لیے، بہت سارے جو لوگ ہیں ان کے لیے ایک بڑی موٹیویشن ہے کہ آپ اپنے پیشن کو اپنے بزنس میں کیسے کنورٹ کر سکتے ہیں. تو یہ جو آج کی سٹوری ہے، اٹس اونلی بیکاز آف دیٹ کہ ہم دیکھیں کہ اگر آپ کا پیشن ہے، آپ کا آرٹ ہے، اس میں کوئی پیشن ہے اور اس کو اپنے بزنس میں کنورٹ کرنا ہے ایز اے کیفے. جی ہاں، انہوں نے کیفے بنایا غنی آرٹس کے نام سے، اور اس کیفے کو انہوں نے جو ہے بہت رنگ دیا ہے، بڑا خوبصورت پینٹ کے رنگوں کی طرح کا انہوں نے اس کو رنگ دیا ہے. اور کس طرح کی یہ سوچ ان کے ساتھ آئی، انہوں نے کیسے اس چیز کو اسٹارٹ کیا، کیا کیا مشکلات آئیں، یہ سب ہم ان سے ڈسکس کریں گے. جی، ویلکم کرتے ہیں اپنے پروگرام میں ثنا عثمان کو. السلام علیکم ثنا.
1: وعلیکم السلام مریم، کیسی ہیں آپ؟
0: جی ثنا، میں بالکل ٹھیک ہوں. سب سے پہلے تو آپ یہ بتائیے پاکستان کے ویدر کی کیا کنڈیشن ہے وہاں پہ. جی، ویدر جو ہے آپ کو پتا ہے جوہانسبرگ کا ویدر بہت خوبصورت ہے. آج تو بہت اچھا جو ہے ماشاء اللہ سنی ڈے ہے. تو پاکستان میں سچویشن کیسی جا رہی ہے ویدر کی؟
1: پاکستان میں اس ٹائم مونسون چل رہا ہے، اگر ویدر کو دیکھ کے اکارڈنگ بات کی جائے تو پاکستان میں تو خیر ملا جلا موسم چل رہا ہے، گرمی بھی ہے اور خوشگواریت بھی ہے، خوبصورتی بھی ہے، اور
0: گرمی تو آپ کو پتا ہے گرمی کو اپنا رنگ دکھاتی ہے. اور پتا یہ جو ہے یہی بڑی خوبصورتی اللہ سبحانہ و تعالیٰ کی نعمتوں کی، کہ کتنے خوبصورت جو ہے انہوں نے جو ہے یہ رنگ اور موسم جو ہے وہ بنائے ہیں. بات ہو رہی ہے رنگوں کی، تو ثنا بتائیے گا کہ آپ کا جو پیشن تھا آرٹ میں، سب سے پہلے آپ کا انٹرسٹ آرٹ میں کیسے ہوا، پھر اس نے آرٹ کو آپ نے ایک آرٹ کیفے میں کیسے کنورٹ کیا، ذرا بتائیے گا ہمیں.
1: بیسکلی میں خود ایک آرٹسٹ ہوں، جیسے کہ آپ پہلے ہی انٹرو دے چکی ہیں कि मैं जो आर्टिस्ट होता है वो बाय मून आर्टिस्ट होता है, वो किसी भी फील्ड में अपनी अपना करियर बना ले, लेकिन उसकी जो अंदर का एक तख्लीकी इंसान होता है वो हमेशा जिंदा रहता है। तो इसी तरह मैं भी आर्टिस्ट ही थी, शुरू से आर्टिस्ट थी, बचपन से आर्टिस्ट थी, बहुत ज्यादा पेंटिंग बनाई, हैंडवर्क बहुत ज्यादा किए, और मास्टर्स मैंने फिर हिस्ट्री में किया, लेकिन बात फिर वही खत्म हो गई कि जो आपका अंदर का इंसान होता है बेसिकली वही आपका असर होता है, और मेरे अंदर से मैं आर्टिस्ट थी, तो फिर मैंने पेंटिंग उसी को देख के इसको पेंटिंग को शौक के साथ साथ प्रोफेशन भी की तरफ फिर मैं ले आई।
0: राइट, सो ये जो आपका प्रोफेशन है, जैसे मैं आपके पीछे देख रही हूँ, माशाल्लाह बहुत क्रिएटिव आपकी चीजें हैं जो आपने क्रिएट किया है, तो इस कैफे का आइडिया आपको कैसे आया और आपने क्या सोचा कि आपके इस आर्ट को किस तरह से लोगों तक आसानी से पहुंचाया जाए? कुछ और भी कर सकते थे आप?
1: बेसिकली मेरा जो हनिया आर्ट का जो एक आइडिया था, मैं अपना एक ऐसा आउटलेट बनाना चाह रही थी जहाँ पे मैं अपना आर्ट को डिस्प्ले कर सकूँ, क्योंकि मुझे नहीं समझ आ रही थी कि मैं एक आर्ट कर रही हूँ, मैं एक हुनर मेरे अंदर है, मैं अपनी पेंटिंग्स बना रही हूँ, तो मुझे उसको प्राइवेटली कैसे शोकेस करना। तो फिर जब मैंने अपना एक आउटलेट बनाने का सोचा जहाँ पे अपना आर्ट तकलीफ सारी दिखा सकती हूँ वहाँ पे चीज़ों को, फिर जब मैं वहाँ खड़ी हुई तो मुझे पता लगा कि नहीं यार, आर्ट तो खाने और पीने के बगैर तो काफी नहीं होता कि जहाँ पे हम बैठे हैं, गप शप करें, चाय कॉफी पिए और साथ अपने आर्ट को भी इंजॉय करें।
0: अच्छा सर, ये भी बड़ा कहा जाता है कि जो आर्ट का और कॉफी का बड़ा जो है वो बिल्कुल गहरा ताल्लुक है, आप क्या समझती हैं? जैसे मैंने आपकी बात किया कि आपने आर्ट को अपने प्रमोट करने के लिए कैफे का ही इंतखाब किया, तो आप भी ऐसी कुछ किसी आदत है आपको, कॉफी एंड आर्ट जो है ये आपके साथ साथ है?
1: बिल्कुल ऐसे ही है, जो आर्टिस्ट है वो पीने चाय और कॉफी का तो बहुत शौकीन है, उसे ये होता है कि आपको नए नए याद आते हैं, साथ आप एक कॉफी का सिप लेते हैं, साथ आप एक रंग लेते हैं, आप इन चीजों को मिला के एक नई क्रिएशन बनाते हैं, क्रिएटिविटी आपके अंदर से उभर के आती है, और कॉफी आप जब तक एक इन्वायरमेंट को इंजॉयमेंट नहीं बनाएंगे ना, जब तक, क्योंकि कॉफी और चाय जो है, टी जो है, और वो है आपकी सेटिस्फेक्शन, ठीक है, आप उसको एंजॉय करेंगे, मौसम एंजॉय करेंगे, आपके अंदर आपको रंग समझ आएंगे, आपको क्रिएशन समझ आएगी, तो इन दोनों के इंतजार को मिला के मैंने सोचा कि क्यों ना एक नया एक्सपीरियंस किया जाए, ताकि लोग कॉफी भी एंजॉय करें और अपना आर्ट, मेरे आर्ट को या अपने आर्ट को जो वो बनाते हैं यहाँ बैठ के, उसको भी वो अप्रिशिएट भी करें और उसको क्रिएट भी करें।
0: सही। अच्छा सर, ना बड़ा मुश्किल होता है आइडियाज को जो है उसको अमली जामे पहनाना, उसको हकीकत में लाना, तो आपने माशाल्लाह अपने इस आर्ट को हकीकत में लेकर आई, बड़े चैलेंजेस आए होंगे, प्रॉब्लम आई होगी, तो सबसे मेन प्रॉब्लम जो आपको लगी और जो आप समझती हैं कि अगर कोई इस बिजनेस को इस तरह स्टार्ट करना चाहिए, अपने किसी भी पैशन को वो आगे लेकर चलना चाहिए, तो उन चीजों का खास तौर पर ख्याल रखें।
1: असल में जो सबसे बड़ा चैलेंज होता है ना, आपके पास आइडिया तो होता है, लेकिन जो सबसे मुश्किल चैलेंज है वो है प्लानिंग, आपका पेशेंस, आपकी मेहनत, आपकी कंसिस्टेंसी और इन्वेस्टमेंट, कि ये सारी चीजें अगर आपने अपने आइडिया को, अपने ख्वाब को पूरा करना है, तो इन सारी चीजों को साथ लेकर बहुत ज्यादा मेहनत की जरूरत होती है, क्योंकि आइडिया तो आपके पास है, लेकिन जब तक उस आइडिया को आप अमली शक्ल देने के लिए, एक आपको प्रॉपर हिम्मत और हौसले की जरूरत है।
0: राइट, वक्त हुआ जाता है एक छोटे से ब्रेक का, सो विल कम बैक आफ्टर दिस वेरी वेरी शॉर्ट ब्रेक, स्टे ट्यून्ड।
2: टुनाइट अ चाइल्ड इन अ शैक विल ट्राई टू स्लीप थ्रू द कोल्ड, नो हीटिंग, नो इंसुलेशन, जस्ट थिन वॉल्स एंड अ बाइटिंग कोल्ड। African Muslims Agency is on the ground, reaching families in informal settlements across South Africa with blankets and winter essentials. Help us spread warmth this winter. For 180 Rand, give a blanket. For 360 Rand, a full winter pack. One gift, one less night in the cold. African Muslims Agency. Empowering, educating, inspiring.
3: You South African, of course. You anxious about the future. We've got you covered. Build on your wealth portfolio with Redri Jewelers Gold Coin Exchange. Visit us at 151 Stephen Dlamini Road, Musgrave, Durban, or call us on 031-202-4700 for more information. Redri Jewelers Gold Coin Exchange, your passport to gold investment.
4: Valleys Motor Spares. We supply motor spares and accessories for all makes and models of motor cars, LDVs, buckies, trucks, and earth-moving equipment. We deliver on time, every time. Please contact us via WhatsApp on 014-592-0925 or call 014-592-0925 or visit 28 Zenderling Street, Rustenburg. Remember the name, Valleys Motor Spares.
5: You know, it's a wonder how kids get anything done these days. With all the distractions, when do they even get time to study? As a mother, all I can really do is make sure they have all they need to perform at their best. That's why I choose to include Sunfoil Triple Refined Pure Sunflower Oil with every meal I make. Naturally cholesterol-free and approved by the Heart and Stroke Foundation as part of a balanced eating plan. So whether I'm cooking, frying or baking, I know every dish will be a wholesome one. Sunfoil. Now we're cooking.
6: When disaster strikes, families lose everything in an instant. Homes destroyed, communities displaced. Hope fades into uncertainty. Our Global Emergency Fund ensures we respond without delay, delivering food, water, shelter, and healthcare to families in need. To support our Global Emergency Fund, visit islamicrelief.org.za.
7: Rejuvenating media day by day. This is Salam Media.
0: जी वेलकम बैक प्रोग्राम मिड मॉर्निंग टॉक विद मरियम हाशमी. हमारे साथ मौजूद हैं सना उस्मान और सना उस्मान हमें बता रही हैं कि माशाल्लाह उनका जो बिजनेस है वो माशाल्लाह उन्होंने किस तरह से बिल्डअप किया. अच्छा सना, एक और क्वेश्चन बड़ा इंपॉर्टेंट है. बहुत सारे लोग हेजिटेट करते हैं, घबराते हैं न्यू चीज को करने में और स्पेशली अपने पैशन को, क्योंकि समटाइम ये होता है कि जब आप कोई चीज स्टार्ट करते हैं, जब आप उस पैशन, आपका कोई इंटरेस्ट है, आपका कोई पैशन है, आपकी कोई चीज है, आप उससे कोई चीज बनाना चाहते हैं, लेकिन कुछ चैलेंजेस ऐसे आ जाते हैं लाइफ में कि जिससे वो बिल्कुल गिव अप कर जाते हैं अपने शौक से भी और अपने काम से भी. तो आपको कुछ ऐसा कभी जिंदगी में फील हुआ कि नहीं, ये मेरा जो पैशन है इसने मुझे जिंदगी में कुछ खास वो दिया नहीं, इससे मुझे वो जो मैं चाहती थी आउटकम वो मिला नहीं, वो आया नहीं, तो आपने कभी ऐसा गिव अप सोच आई है आपकी?
8: देखिए, बिजनेस तो एक ना हर दिन के लिए एक नया लेसन देता है आपको. आपको कभी भी चीजें कभी भी आपकी तवक्को के मुताबिक नहीं होती. मतलब कभी आपके फैसले मुश्किल हो जाते हैं, कभी आपके ऐसे मौके पे खड़े हो जाते हैं कि जहाँ पे आपने डिसीजन लेना वो सबसे ज्यादा मुश्किल हो जाता है. हर चीज आपके मुताबिक नहीं होती, लेकिन आपने अपने फेलियर को अपना फेलियर नहीं समझना, उसको एक नया सबक समझ के चलना है. मेरी लाइफ में भी इस तरह के बड़ी चीजें आई हैं, अप्स एंड डाउन आती हैं, आ रही हैं, लेकिन यही वाली बात कि आपके अंदर का हौसला, हिम्मत उसको बूस्ट अप करता है और कि नहीं, हमने इस चैलेंज को फेस करना है और हमने अपने पांव पे खड़े होके अपने बिजनेस को, अपने काम को और अपने ख्वाब को पूरा करना है. तो ये चीजें तो साथ साथ चलती रहती है, दिस इज अ पार्ट ऑफ लाइफ.
0: सही. तो अच्छा सना, आपने चैलेंज की बात की है. अच्छा, मैं चाहूंगी आप अपने थोड़े से आर्ट पीसेस के बारे में भी लोगों को बताएं जरा. आप थोड़ा सा जरा अपने कैफे की तरफ जरा रुख कीजिए, मैं थोड़े से आपके आर्ट पीसेस के बारे में बात करना चाहूंगी कि आप में क्या जो है आप बनाती हैं, किस तरह से आपकी थॉट्स हैं, आप अपने टेबल्स जो भी आपकी जो है चीजें, आप जरूर हमें दिखाइए, हमारे व्यूअर्स को, हमारे लोगों को, ताकि जो है वो देख सकें और अंदाजा कर सकें कि अगर आप इस तरह की किसी फील्ड में जाना चाहते हैं तो आपके लिए कितनी आसानियां हैं अगर आप कर सकें.
8: सबसे पहले तो आप ये एक वॉल हैंगिंग देख रहे हैं जो बिल्कुल मेरे पीछे लगी हुई है.
0: राइट.
8: द वॉल हैंगिंग, ठीक है, इसमें थोड़ा सूफी टच दिया हुआ है, थोड़ी कैलीग्राफी दी हुई है, थोड़ा सा इसमें जरा रूहानियत वाला टच दिया हुआ है. फिर साथ ही हम इसके बाद यहाँ पे आते हैं, ये टेबल राइजर है, देखिए इसको हम एज अ टेबल के लिए भी यूज कर सकते हैं. ये सब हैंड पेंटेड है, इसके ऊपर साथ लगा हुआ है. तो इसी तरह ये मेरे पीछे जितना भी आप देखना चाहें देखेंगे, यहाँ पे बहुत सी हाउस होल्ड चीजें लगी हुई हैं, जैसे जस्ट लाइक दिस इज अ टिश्यू बॉक्सेस, ठीक है, ये टिश्यू बॉक्सेस हैं, ये वुडन ट्रेज हैं, वॉल हैंगिंग है. इसमें ये है कि हम आप میں آپ کو یہ آئیڈیا دیتی ہوں کہ خواتین کو شوق ہوتا ہے گھروں کو سجانے کا, ٹھیک ہے, وہ اپنے گھر کو سجانا زیادہ پسند کرتے ہیں, لیکن ان کو یہ بھی ہوتا ہے کہ ان کو اپنی پرانی اور اپنی جہیز کی چیزوں سے, اپنی امیوں کی چیزوں سے بڑی محبت ہوتی ہے. ٹائم بائی ٹائم سم ٹائم کے بعد چیزیں اپنی رونق اپنی چمک کھو بیٹھتی ہیں. تو جو میرا ویژن ہے وہ یہ ہے کہ اگر آپ نے اپنے خواتین جو ہے یا کوئی بھی, آپ اپنے آرٹ کو ویسٹ مت کریں, اپنے سامان کو ویسٹ مت کریں. ہم پرانے سے پرانے فرنیچر کو بھی آپ کو نیا کر کے دکھا سکتے ہیں کہ جی آپ نے اپنی چیز ضائع نہیں کرنی, آپ اس کو رینیو کر سکتے ہیں, آپ اس کو نیو پینٹ کر سکتے ہیں, آپ اس کو نیا رنگ نئی زندگی اس کے اندر پھونک سکتے ہیں.
0: یہ بہترین رہی, آپ نے بڑی خوبصورت بات کیا, کیونکہ جب ہم اپنی پرانی چیزوں کی بات کرتے ہیں, اپنے امی کی کوئی پیاری چیز ہے جو ہمارے دل سے بڑی قریب ہے اور ہم اس سے جو ہے کنیکٹ ہوتے ہیں, تو اس میں کیا ہوتا ہے کہ ہمارا دل جو ہے خوش ہو جاتا ہے, ہم اس کو کہیں اور ویسٹ نہیں کرنا چاہتے یا اس کو کہیں اور رکھنا نہیں چاہتے. تو اس کا بڑا اچھا استعمال ہے جو آپ نے بتایا. اچھا سنا, فیوچر پلانس کیا ہیں آپ کے مائنڈ میں کیا ہے؟ ہمارے پاس بڑا شارٹ ٹائم رہ گیا ہے, آپ کے ساتھ بڑی اچھی گفتگو رہی ہے, آپ ذرا بتائیے گا فیوچر پلانس آپ کے کیفے کے بارے میں آپ کے کیا ہیں.
8: کیفے کے بارے میں یہی ہے کہ یہ ایک جسٹ ایک کیفے نہ رہے, یہ ایک ریکگنائزڈ, میں اس کو کریٹو پلیٹ فارم بنانا چاہتی ہوں جہاں پہ فوڈ کلچر بزنس اور کمیونٹی ایک ساتھ آئیں. مستقبل میں میرا یہی ہے کہ یہاں پہ کریٹو ایونٹس ہوتے ہیں, ایگزیبیشنز ہوتی ہیں, ورک شاپس ہوتی ہیں, اور خواتین نوجوان سب ایک دوسرے سے کنیکٹ ہوتے ہیں, اپنا ٹیلنٹ دکھاتے ہیں, اپنے آرٹ کو شو کیس کر رہے ہیں یہاں پہ. اور سب سے بڑا خواب میرا یہی ہے کہ جب یہاں آرٹ کا لوگ نام سنیں تو ان کے پاس صرف ایک کیفے نہ آئے, ان کے پاس اپرچونیٹی, کریٹیوٹی, کوالٹی, انسپریشن کا تصور ان کے ذہن میں آئے. اور شاید یہی پورے سفر کی سب سے بات ہوگی کہ ہم ایک بزنس بلڈ نہ کریں بلکہ ہم ایک لیگیسی بنائیں جو دوسروں کو بھی اپنے خواب پورے کرنے کے لیے انسپریشن دے.
0: زبردست ثنا, یہ بہت اچھا میسج تھا اور بہت اچھی آپ کے ساتھ ہماری گفتگو رہی ہے. اور بس میں یہی کہنا چاہوں گی کہ جو ہماری نیو جنریشن ہے, جو ہمارے لوگ ہیں جو اپنا نیا کچھ سیکھنا چاہتے ہیں, کچھ کرنا چاہتے ہیں, سب سے پہلے تو آپ اپنے کام میں اسکلڈ ہوں. آپ کو جو ہے اس طرح کہ اگر آپ آرٹ ورک میں انٹرسٹڈ ہیں, اور جیسے ثنا نے بات کی ان کے کیفے میں کہ بہت ساری ورک شاپس بھی ہوتی ہیں, ان ورک شاپس پہ آپ ان کو ضرور جوائن کیجیے, کچھ نیا سیکھیے, تاکہ جو ہے رنگوں سے نہ صرف آپ خوش ہوں بلکہ رنگوں سے آپ کو کھیلنا بھی آنا چاہیے. آپ کچھ نہ کچھ اس سے ضرور کریٹو بنا سکتے ہیں, کیونکہ اللہ سبحانہ وتعالیٰ کی بہت ساری نعمتیں ہیں جو رنگوں سے بھری ہوئی ہیں. ہم اپنے ارد گرد دیکھتے ہیں, ماشاءاللہ بہت ساری گرینری ہے, گرین کلر ہے, ریڈ کلر ہے, یلو کلر ہے, مطلب آپ جتنا رینبو کے کلر سے بھی آپ نکالیں چیزیں, تو بہت ساری ایسی زندگی ہے جو رنگوں سے بھر جاتی ہے. اور زندگی میں رنگینیاں بھی لوگوں کے اچھے اخلاق سے اور اچھی چیزوں سے, صدقہ جاریہ سے آتی ہے. تو آپ اپنے اس کام کو سنا جاری رکھیے گا, اور ہماری بہت ساری دعائیں آپ کے ساتھ ہیں, اور امید ہے کہ آپ مستقبل میں ضرور کامیاب ہوں گی اور اسی طرح اپنا علم آپ سیکھیں اور سکھائیں اور لوگوں کے لیے جو ہے وہ راہ ہدایت وہ بنتی چلی جائیں. بہت شکریہ آپ کے اس ساتھ کا, اپنا بہت خیال رکھیے گا, اللہ حافظ. جی تھینک یو ویری مچ. یہ تھی ہمارے ساتھ ثنا عثمان.
7: لسن ٹو سم تھنگ فریش, لسن ٹو سلام میڈیا. It's a new beginning. It's a new era. Salaam Media. Humanitarian journalism.
9: Alhamdulillah. Alhamdulillah alladhi khalaqa al-khalqa liya'buduhu. Wa habbaba ilayhimu al-imana liyadhkuruhu. Wa asbagha alayhim ni'amahu zahiratan wa batinatan liyashkuruhu. Sallallahu alayhi wa ala alihi wa sahbihi. الذين صحبوه ونصروه إلى يوم الدين وبعد. فقد قال جل وعلا في كتابه المجيد وفرقانه الحميد بعد أعوذ بالله من الشيطان الرجيم, بسم الله الرحمن الرحيم, لقد رضي الله عن المؤمنين إذ يبايعونك تحت الشجرة فعلم ما في قلوبهم فأنزل السكينة عليهم وَأَثَابَهُمْ فَتْحًا قَرِيبًا صَدَقَ اللَّهُ الْعَظِيمُ. One of the verses recited today in Surah Hujurat, it just gives you shivers in your body. وَاعْلَمُوا أَنَّ فِيكُمْ رَسُولَ اللَّهِ وَاعْلَمُوا أَنَّ فِيكُمْ رَسُولَ اللَّهِ. Allah reminds the Sahaba, the congregation of the Sahaba, the galaxy of Sahaba, that remember well, in your presence is the greatest human. Like, try to begin to process the greatness of this boon in your midst, in your presence, in your era, in your time, in your city, in your surroundings, is Allah's Nabi. In Bukhari, in the first volume, Abdullah bin Rawaha radiallahu anhu's couplets are there. وَفِينَا رَسُولُ اللَّهِ يَتْلُو كِتَابَهُ وَفِينَا رَسُولُ اللَّهِ يَتْلُو كِتَابَهُ إِذَنْ شَقَّ مَعْرُوفٌ مِّنَ الْفَجْرِ سَاطِعُوا وَفِينَا رَسُولُ اللَّهِ يَتْلُو كِتَابَهُ إِذَنْ شَقَّ مَعْرُوفٌ مِّنَ الْفَجْرِ سَاطِعُوا أَرَانَ الْهُدَى بَعْدَ الْعَمَى فقلوبنا به موقنات أنما قال واقع يبيت يجافي جنبه عن فراشه إذا استثقلت بالمشركين المضاجع. Abdullah bin Rawaha رضي الله عنه says, وفينا رسول الله. I don't know if you feel that hair standing on your body. People say, oh, it was a grand moment. Oh, we had celebrities. Oh, what a spectacle. Oh, we had drones covering the image. Oh, we had head of states who are more infamous than famous. Let me add, وَفِينَا رَسُولُ اللَّهِ. Sahaba enjoyed the privilege that often in their discussion, there used to be a pause and they would just realize revelation is in process. What's this, my Lord? Well, how do you begin to quantify the greatness of this moment? The whole incident of Ifk, where the accusation and the slander was leveled against Aisha radiallahu anha, right? We read today, وَلَا تَلْمِزُوا أَنفُسَكُمْ وَلَا تَنَابَزُوا بِالْأَلْقَابِ. Look at the adoption of the expression of the Quran. So lamaza means to speak ill of someone on his face. And hamaza means to speak ill of someone behind his back. وَيْلٌ لِكُلِّ هُمَزَةٍ لُمَزَةٍ. So humaza, وَيْلٌ لِكُلِّ humaza refers to مُغْتَاب. And لُمَزَة refers to طَعَان. If you know Arabic, you'll know what I'm saying. So those who speak ill of you behind your back and those who attack you in front. Allah didn't say, don't speak ill of your brother. Allah said, don't take out the faults of yourself. Don't speak ill of yourself. Because slandering your brother is slandering yourself. If I have an argument hypothetically with my brother or my sibling or my cousin, I'm not going to attack a mullah. Because I'm attacking my own surname. The Quran says, "La talmizu anfusakum." When you are attacking your brother, you're attacking yourself. And Allah says, don't mock at each other. Because you don't know who ranks at what level in the court of Allah. First, Allah gave a generic prohibition. Then what we refer to as takhsis ba'da ta'meem, specification after generalization. Allah addressed it exclusively to the woman. Ya ayyuha alladhina amanu la yaskhar qawmun min qawmin asa an yakunu khayran minhum. Let not a group, a tribe, a people mock at another people. Why? Asa an yakunu khayran minhum. It's highly possible the one you're mocking at is closer to Allah than you yourself. Then Allah gives an explicit prohibition. وَلَا نِسَاءٌ مِّن نِسَاءٍ عَسَىٰ أَن يَكُنَّ خَيْرًا مِّنْهُنْ. And let not a woman scoff or mock or laugh or belittle another woman. Aisha radiallahu anha is the purest of the pure, is the noblest of the noble. Allah referenced her in the Quran as طَيِّبَات. Allah referred to her as مُبَرَّؤُونَ مِمَّا يَقُولُونَ. Exonerated from the blasphemous accusations of these people. On a particular instance, unintentionally, inadvertently, she was a human. And this is our belief and our aqeedah that the Sahaba were noble, were pure, were pious. But there were moments where they slipped and Allah forgave them. So we refer to as Ismat lil Anbiya. The Anbiya did not sin. We refer to the Sahaba as Maghfoor, forgiven. The angels, they cannot sin. That's the different categories. The Anbiya did not sin. The angels cannot sin. The Sahaba, وَآخَرُونَ اَعْتَرَفُوا بِذُنُوبِهِمْ خَلَطُوا عَمَلًا صَالِحًا وَآخَرَ سَيِّئًا عَسَى اللَّهُ أَن يَتُوبَ عَلَيْهِمْ إِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ. That tawbah was of such a level. وَعَلَى الثَّلَاثَةِ الَّذِينَ خُلِّفُوا. The three Sahaba who did not participate in Tabuk without any valid excuse. So there were 10 in total, not 3. People assumed there were 3. 3 were separated in the context of Tawbah. There were 10 in total. 7 came and tied themselves up to the pillar when the Prophet ﷺ returned. And that's the first verse I recited. وَآخَرُونَ اَعْتَرَفُوا. Conceding guilt. اِعْتَرَفُوا بِذُنُوبِهِمْ. They conceded. خَلَطُوا عَمَلًا صَالِحًا. They obviously had noble actions and there was the slip up. عَسَى اللَّهُ أَن يَتُوبَ عَلَيْهِمْ. Allah will forgive them. And then Allah speaks about the other 3. Ka'b bin Malik, Hilal bin Umayyah, and Murara bin Rabi'. وَعَلَى الثَّلَاثَةِ الَّذِينَ خُلِّفُوا حَتَّى إِذَا ضَاقَتْ عَلَيْهِمُ الْأَرْضِ. Their regret and their remorse of the mistake created such a moment in their lives that the entire world narrowed up for them. I ask you, my brother, the crisis of the ummah, has it left you such that you cannot eat? Has it left you such that you cannot sleep? Did you ever have restlessness over your sins to a point that it created insomnia in you? Which happens to us for an interview, which happens to us for medical results that are pending, or there is some excitement or anticipation and there is fluctuation of emotions. And of course, you become so overwhelmed by the moment, the anxiety is almost creates a paralysis in you. Has your tawbah and your regret of your sins ever created that sense of restlessness? Well, that is what Allah says was the tawbah of Sahaba. And that's what Abu Bakr Warraq has mentioned there in Madarik al-Tanzil. At-tawbatun nasuh. أن تضيق على التائب الأرض بما رحبت. أن تضيق, that the earth must become narrowed upon you. When a person returns from burying a family member, nothing's got pleasure. No billboards got excitement. No food has taste in it. No amenities has attraction in it. No comfort feels, plush or welcoming. Nothing, nothing. Because you just buried someone of your own. Nothing. And I often say the way the malls of the world today are designed, enter the mall from one place and exit from another entrance or exit without engaging in commerce, business or trade. Just exit from the cemetery, feel the condition of your heart, the emotions, the regret, your different lenses are on, you're resetting your coordinates, you're asking yourself questions, you know what, you're going back to the drawing board and saying, I mean, where am I heading? What am I doing? Andheri qabar ko khud roshan karne ki tayyari kar iqbal. Aaj zinda rooh se koi wafa nahi karta. Kal mitti ke der par kaun dua karega? Andheri qabar ko khud roshan karne ki tayyari kar iqbal. Aaj zinda rooh se koi wafa nahi karta. Kal mitti ke der par kaun dua karega? Iqbal, illuminate your own grave. Brighten your own grave. Today, people are not loyal to the living. You in the fantasy that your son will come make dua for you at your grave when you're dead? Well, you heard today in the Quran where Allah speaks about the criminal when he will be taken. وَجَاءَتْ كُلُّ نَفْسٍ مَعَهَا سَائِقُ وَشَهِيدٌ. You know when a person is shackled and then there's an officer in front and an officer at the back and he's apprehended and he's handcuffed? Well, this is what the Quran says. One in front, one at the back. Who was he? Manna'il lil khair. Manna'il lil khair is bakhil. He was one that would withhold money. He would not spend. Invest for your akhirah. اتنی وفاداری نہ کر کسی سے یوں مدہوش ہو کے غالب، اتنی وفاداری نہ کر کسی سے یوں مدہوش ہو کے غالب، یہ لوگ ایک غلطی پہ ہزاروں وفائیاں بھول جاتے ہیں۔ Don't give your life up for someone who will discredit all your accomplishments for one slip up. That's the world in which you live. You give your life for your kids and then you say, oh, what happened in the end? You give your wife for your better half, and I'm using it gender neutral, and then, you know, something else happens. I was once traveling from Amsterdam many years back, and this caption caught my eyes, the misery of a man. So you read it to avoid it, I guess. So what was the misery of this poor guy? He tried to surprise his wife on her anniversary, and he had her portrait, her image, tattooed on his back. Now, apart from the fact that Islamically it's not permissible, but the tattooing process, it's quite an excruciating process. And it would even cost you an arm and few legs. It's expensive on the body and the pocket. Lo and behold, the day he was going to show his wife, love, see what I've done for you, she eloped with his best friend. The misery of a man. I often say, we don't take the leap to Allah, but when the creation launches us and they desert us, at least use that moment to connect with Allah. We don't initiate the walk to Allah. We don't initiate the leap towards Allah. But when people desert you and abandon you, hurt someone, and I'm not saying deliberately, but by mistake, if you've hurt someone's emotions or feelings, and then see what a battle it is to get them to wipe that memory. Oh man, they'll go on like, you know what, this is an apocalypse. Like, okay, I apologize. Yeah, but bulwanu bo agru. And what does Allah say? Ghafartuka wala ubali. Ghafartuka wala ubali. For the sake of me, I cannot translate wala ubali. I cannot. Oh my servants, if you are genuine, I'll forgive you. And I won't make a fuss about it. Wala ubali. It's fine. It's okay. Come, I'm done. It's over. I forgave you. It's over. Ansa dhalika jawarihahu. I will erase the memory of that sin from the limbs of your body. And I will delete it from the record of the angels, the narration of Targhib. Hatta yalqa Allah azza wa jalla yawm al-qiyamah wa laysa alayhi shahid. So that when you appear before Allah on the day of Qiyamah, nobody can give evidence against you. So I was saying to you, well, Surah Hujurat speaks a lot about etiquettes. Our deen is very rich with mannerism. In Arabic, they say, Kun ibn man shi'ta waqtasib adaba. Kun ibn man shi'ta waqtasib adaba. Yughnika mahmuduhu anin nasabi. You can be born anywhere, and you can be part of any family. Learn values, ethics, and morals. You won't have to introduce yourself to your father's name or your country or your nationality or your language. Your values and your morals will be your introduction. Kun ibn man shi'it. You can be a child to anyone. Waqtasib adaba. Yughnika mahmuduhu anin nasabi. You don't have to speak about your ancestry and your genealogy. Sayyidina Ali radiallahu anhu used to say, إِنَّمَا الْفَتَى مَنْ يَقُولُ هَا أَنَا ذَا وَلَيْسَ الْفَتَى مَنْ يَقُولُ كَانَ أَبِي وَكَانَ جَدِّي. A young man, a person of merit and virtue, is who can stand tall on his own feet. And there's no credit and virtue to one who is running on the strength of his seniors or his predecessors. Some of us boast of our ancestors as if we're responsible for their achievements. Some of us boast about our ancestors. You know, my grandfather? Yeah, that was my dada. Yeah. The way we speak of them as if he's great because of me. The hadith is in Bukhari. Ya Fatima salini ma shi'ti min mali la ugni anki min Allahi shay'a. Fatima, tomorrow on the day of Qiyamah, you will have to have your own hisab and I will have my own hisab. So one reflection there, we were talking on this, so I'll just progress on that. You know, just the Quran just amazes me. Okay, let me share another thing. The concluding verses that we recited today of the 26 juz, Allah speaks about qiyamah, how real it is. So the only thing that can bring discipline to the human race in its entirety at every level is the consciousness of accountability. Remember that. That's cut and dry, absolute, non-negotiable, irrefutable. The only thing that can bring total, absolute, complete, perpetual reform to society in its entirety, in every form and sphere, is the consciousness of accountability to Allah. There was an article of a country in Africa. Well, that's what I read, but today it could apply to many other countries in the world as well. The anti-corruption unit was the most corrupt. The anti-corruption unit designed for the elimination of corruption was found to be riddled with the greatest amount of corruption. Who polices the police? Who monitors the monitor? The only thing, my brother, what are you doing in Ramadan when you are in the hammam and in the washroom? You alone and you take in a ghusl and a shower. And while you take in a shower, every little while, what drives you to this? Do the same when you're on your phone alone. Do the same to that phone when that phone is saying, hey, talak. What does hey, talak mean? It's asma'i af'al, asri' ilayya. Come along, I'm challenging you. I'm enticing you, I'm seducing you. Water hasn't even entered your mouth, just on the external. And you are flushing it out. You don't want to even swish it. You don't want it to get close to you. Because you know, my Allah is watching. That is why Allah said, when you cheat in your business, when you lie in your dealings, when you are fraudulent, what did Allah say? You can only do that because you forgot you have an interview with me tomorrow. الَّذِينَ إِذَا اكْتَالُوا عَلَى النَّاسِ يَسْتَوْفُونَ وَإِذَا كَالُوهُمْ أَوْ وَزَنُوهُمْ يُخْسِرُونَ أَلَا يَظُنُّ أُولَئِكَ أَنَّهُمْ مَبْعُوثُونَ ليوم عظيم يوم يقوم الناس لرب العالمين. That's exactly what Allah says. Have they forgotten they have an interview with me tomorrow? يجاء بابن آدم يوم القيامة كأنه بذج. Hadith of Bukhari. ما منكم من أحد إلا سيكلمه ربه ليس بينه وبينه ترجمان فينظر أيمن منه فلا يرى إلا ما قدم وينظر أشأم منه فلا يرى إلا ما قدم وينظر بين يديه فلا يرى إلا النار تلقاء وجهه فاتقوا النار فاتقوا النار فاتقوا النار ولو بشق تمرة فمن لم يجد فبكلمة طيبة. Every one of you will be talking to Allah directly without the medium of any interpreter or translator. How would we face Allah? Imam Shafi'i rahimahullah said, I forgave everyone. I don't want to appear before Allah on the day of Qiyamah and discover someone's entry into Jannah is pending because I didn't forgive him. And even if his entry is pending for a host of reasons, not because of my lack of pardon, I don't want to not forgive him because I won't be able to face Nabi sallallahu alaihi wasallam. Man nala minni. So nala in Arabic means to achieve, to receive. But if nala is followed by min, then it means sabba. Right? To use abusive language. Like raghiba means to incline, and raghiba an means to disincline. Da'a means to make du'a. But if it's followed by ala, then it means a curse. Da'autu lak, I prayed for you. Da'autu alayk, I cursed you. Now you don't understand Arabic, you say da'autu alayk, jazakallah. He said, no, aru baddua apeta mone. Meto du'a nu bol hamru mane hu kabar. Ma minkum min ahadin il... من نال مني أو علقت بذمة أبرأته لله شاكرا منة أأرى معوق مؤمن يوم الجزاء. معوق means to stop, to block. قد يعلم الله المعوقين منكم والقائلين لإخوانهم هلم إلينا. المانعين أرى معوق مؤمن. سيدنا يوسف when he forgave, he said, I forgive and may Allah forgive. Today people say, I don't forgive and inshallah Allah won't forgive. That's literally people say that. من ذا الذي يتألى علي أني لا أغفر لفلان. Authentic hadith. One was a pious man, one was a sinner. The so-called pious said, you Allah will never forgive you. Allah said, and who's deciding for me? And who's deciding for me? I have said this in my talks, and of late I'm saying it so many places, I don't know where my death will come and when my death will come, but I've said it to my family. I said, write 3 advisors on my tombstone. Write 3 advisors on my, I've told it to my family and I've told it to my students. 3 advisors I'm giving you, you must put it on my tombstone. So whoever comes to my grave can take 3 messages and leave. The first advice I give, give charity every single day of your life. Every single day of your life. Number 2, the second advice I give, serve and obey your parents diligently, passionately, with due diligence. It is your safest and quickest way to Jannah. Number 3, don't pass judgment on anyone. Leave that to Allah. That's the 3 advices I have. If I have to summarize my humble life, that's what I have to say to the world. I try to live by it. I cannot claim anything. من ذا الذي يتألى علي? Who's deciding for me? أني لا أغفر لفلان? That I won't. I have forgiven him and I've invalidated all your good. Today we heard in Surah Hujurat, don't dare raise your voice before my Nabi. I'll destroy all your good. أن تحبط أعمالكم. You people got a good passport, so you don't know what it is to apply for visas. Ask us. No, you use the wrong color ink. Visa application rejected. We reserve the right. And we can deny the visa without returning the funds. It's our prerogative. Everybody has their prerogative. One, you know, during COVID, somebody had once asked me, is it true that without iman, you won't go to Jannah even if you did other good actions? I said, you're asking me in the time of COVID, what more should I tell you? No mask, no entry. Allah says, no iman, no jannat. You say, yeah, you're right, huh? I said, no, but I'm inoculated, I'm vaccinated. Yeah, everything's in its place, yeah. I'm negative. No mask, no entry. Allah says, no iman, no entry.